यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01 42 35 888 98 012 35 888

Life-Changing Quotes. मानिस ठुलो दिलले हुन्छ, जातले होइन। यो भनाई हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको।

0: हरेक शनिबार बेलुकी 10 बजे।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
5: सम्पर्क प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: हिप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में आज
0: गजल संसार
1: गुम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851 9851 70939 9851 70939.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678 5302678

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-3596-98-012-35-444
5: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
7: Babu, pani ko bill tiride lo.
8: La. तिरिदे
9: बाबु बत्तीको बिल तिर्दे आज
8: ल ल तिरिदे
7: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
8: ल त्यो पनि तिर्दे
7: तर सबै कुरा यति छिटै कसरी तिरिस
8: किनकि मसँग हाम्रो पात्र छ
9: हाम्रो पात्र त मसँग पनि छ
8: तर पेमेन्ट कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: भइगो नि जाउँ छोडेर जानेलाई भइगो नि जाउँ तर के र जाने
17: किप्स अनप्लग्ड
18: मोडमा ल्याही
17: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: life-changing quotes.
1: सिकाइको बारेमा सुन्दर कुरा यो हो कि कसैले यसलाई तपाईँबाट चोर्न सक्दैन। यो भनाइ हो बीबी किङको।

0: नेपाल भाषाया न्याही पुसिचौ मेता
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 megahertz.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Bing, bing, bing, dum, dum. Mix Max at 98.3.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
2: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
1: किन एएसी लाइट ब्रिक नै?
2: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96, 98-012-35-444।
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईसँग।
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
4: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युरुल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
0: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910-5151, 4910-5151, 9851-70939, 9851-70939.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 678.
8: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
9: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
10: Kapai, the meter keeps 98.3 FM.
11: Bing, bing, bing, dum,
12: mix, max, at night.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाल चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
4: Namaskar and hardik swagat cha. तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
5: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3.
6: नमस्कार, किप्स 98.3 FM.
7: यो हो किप्स 98.3 FM, तपाईँसँगको सहयात्रा.

0: life-changing quotes. यदि तपाईं आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ भने तपाईं आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। यो भनाइ हो विलियम जेम्सको।
1: This is History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising, affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888।
13: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio naya generation ko.
14: Nepali sangeetik kshetra ka geet sangeet ko saath ma ramaila segments haru karyakram.
0: Music Mazza.
14: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र केप्स 98.3 FM मा।

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 9 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: Keeps you entertained. Keeps 98.3 FM, your companion, your companion, your companion.
6: Three in one.
0: From the movie, My Name is Khan.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 012 35 444

0: life-changing quotes. जीवन भनेको साइकल चलाउनु जस्तै हो। आफ्नो सन्तुलन कायम राख्नको लागि तपाईँ अघि बढिरहनु पर्छ। यो भनाइ हो अल्बर्ट आइन्स्टाइनको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10. Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भञ्ज्याङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz।
5: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 MHz। शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
6: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले
3: नेपाल भाषा या न्याही पुसे चौमेता
4: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज़

0: number 19.
1: मूवी
2: दो दीवाने शहर में,
1: सॉन्ग
2: आसमा आसमा।

0: Number 14.
1: Movie
2: Dhurandhar, The Revenge.
1: Song
2: Aari Aari.

0: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईसँग।
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
2: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
1: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple.
12: Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted Keeps most wanted
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show

0: keeps unplugged. Nepali artist singers haruka unplugged geet haru sunna nachutyaunu hola harek aitbar madhyana 12 baje ra sharibar diuso 4 baje
1: timro dil ko bhitra bhitra bhanakhe cha bandu basta.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भयो बोला दाइ के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motinaiwa Ni Pushi Changutu Kheli
6: नेपाल भाषाया न्याय पुसेचौं मेता
7: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू, कार्यक्रम
9: म्युजिक मज्जा
8: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
10: This is किप्स 98.3 एफएम, योर कम्पानियन।
11: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show।

0: number 7.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: दिल वाले चोर।

0: Every Tuesday and Friday, 1 PM, Wednesday, 10 PM.
1: Timile bhane ka sara dil soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3.
3: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
4: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising, affordable, effective and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-012-35-888
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
3: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
15: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.

0: यो हो केप्स 98.3 FM तपाईसँगको सहयात्रा
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM. Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
3: Every Monday 5 PM and Friday 8 PM.
4: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888
10: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिव सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेश हिट्स एन्ड मेनी मोर डू ट्यून इन टु वीकली 10 वीकली 10
2: Time, Sunday 7 PM, Monday 9 AM and Thursday 2 PM.
13: On KIPS 98.3 FM.
2: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 AM and Thursday, 9 PM. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
14: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
8: म्युजिक मज्जा
14: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 AM and Saturday 6 PM.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलिसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
11: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
12: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
11: Yoho KIPS FM 98.3 MHz.
13: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
8: Every Monday 5 p.m. and Friday 8 p.m.
9: Kehi naulo
10: rochak
9: ani achamma lagne tathya haru. Keeps 98.3 FM ma karyakram radio ma rochak, radio ma rochak.
11: हरेक सोमबार बिहान 7 बजेदेखि

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Keeps most wanted.
8: हेलो हाई नमस्कार तपाईँलाई स्वागत गर्न चाहन्छु मेरो नाम हो निज्जल किप्स एफएम 98.3 यो कम्पनीको कार्यक्रम किप्स मोस्ट वान्टेडमा किप्स मोस्ट वान्टेडमा 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू काउन्टडाउन तपाईँले सुन सक्नुहुन्छ तिनवटा एक्साइटिङ सेगमेन्ट्सका गीतहरू पनि सुन सक्नुहुन्छ प्लस ब्याक न्यू पिन्स एन्ड माई चोइस सेगमेन्टका गीतहरू कार्यक्रममा तपाईँले एक घन्टा सुन्न सक्नुहुन्छ नम्बर 10 नम्बर 1 यात्रा सुरु भइसकेको छ र कार्यक्रम किप्स मोस्ट वान्टेडलाई चाहिँ वर्ल्ड वाइड सुन्नुको लागि kipsfm.com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइडी रहेको छ kipsfm 98.3 मेगाहर्ज अहिले पनि चाहिँ हामी नम्बर 10 लाग्दैछौँ नम्बर 10 यो विक रहेको छ टुक्राएर मेरो माया बाई मेलिना राई लिरिक्स रहेको छ सुजन कोइरालाको भने म्युजिक दिएका छन् ऋषि निरौलाले म्युजिक अरेन्ज गरेका छन् विशाल निरौलाले अनि मिक्स मास्टर गरेका छन् कुमार राणाले सुन्छौँ नम्बर 10 टुक्राएर मेरो माया
9: किप्स मोस्ट वान्टेड नम्बर 10

0: ओके, इट्स टाइम फर नम्बर सेभेन. नम्बर सेभेनमा चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल रहेको छ. लिरिक्स एन्ड म्युजिक सौगात श्रेष्ठ अनुरागीको रहेको छ. अनि अरेन्ज गरेका छन् विष्णु तामाङले, मिक्स मास्टर गरेका छन् कुमार सानुपुनले. सुन्छ नम्बर सेभेनमा चिसो चिसो झरी.
1: Gift most wanted number 7.

0: को नाम रहेको छ फ्ल्यासब्याक. फ्ल्यासब्याकमा पुराना चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ र आज फ्ल्यासब्याकमा ल्याएको छ गीत मन मनै बाई कर्णदास.
1: फ्ल्यासब्याक.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
6: 3 in 1
7: every Saturday 9 AM and Thursday 6 PM.
8: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
9: कलियुग टाइम्स एवरी डे 11 to 12 PM.

पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 योर कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन्टेन काउन्टडाउन हामी गरिरहेका छौँ काउन्टडाउन जारी रहेको छ नम्बर 10 नम्बर 7 को गीत तपाईँले सुनिसक्नु भएको छ नम्बर 6 तर्फ लागौ नम्बर 6 मा यो विक रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान रहेको छ लिरिक्स म्युजिक एन्ड ऱ्याप गाएका छन् जगत तिरुवाले भने अरेन्ज एन्ड मिक्स मास्टर गरेका छन् जीवन बधुले सुन्छौ नम्बर 6 मा सिटी बजाउँदै

0: अब नम्बर फोरको पालो छ. नम्बर फोरमा यो विक रहेको छ इटलीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको, कम्पोजिसन रहेको छ लक्ष्मण सिस्को, अनि म्युजिक दिएका छन् अर्जुन पटुवालले, मिक्स मास्टर गरेका छन् पुखराज शङ्करले. सुन्छ नम्बर फोरमा इटलीको बजारमा.
1: Kids must wanted number 4.

हजुर, हाम्रो दोस्रो सेगमेन्टको पालो भइसकेको छ र सेकेन्ड सेगमेन्टको नाम रहेको छ न्यू पिन्च। न्यू पिन्चमा लेटेस्ट रिलिजेसहरू हामी त्यही गर्ने गर्दछौँ र आज ल्याएको छु गीत न्यू पिन्चमा माया छ मनमा छ बाई एसडी योगी एन्ड रेश्मा पुन। लिरिक्स रहेको छ राम अविरल विष्टको, म्युजिक डिरेक्टर रहेको छन् एसडी योगी, म्युजिक प्रड्युसर रहेको छन् रिकेश गुरुङ एन्ड मिक्स मास्टर गरेका छन् एसडी योगीले। सुन्छौँ न्यू पिन्चमा माया छ मनमा छ।

0: 98.3 MHz ma. नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरु र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939 98511170939
5: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
11: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
10: This is History of Rock.
12: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
13: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र Keeps FM 98.3 MHz मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
10: Keeps 98.3 FM your companion
14: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
15: Keeps most wanted

0: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन र काउन्टडाउन जारी रहेको छ काउन्टडाउनमा हामीले नम्बर 10 नम्बर 4 सङ्ग त सुनिसकेका छौँ अब हामी लाग्दैछौँ नम्बर 3 तर्फ नम्बर 3 पिआरी गाउँदैछन् बियोन ब्रिजेस एन्ड अबु द रियल म्यान लिरिक्स एन्ड कम्पोजिसन बियोनको रहेको छ मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले सुन्छ नम्बर 3 पिआरी
1: गिफ्ट्स मोस्ट वान्टेड नम्बर 3

0: हजुर, अब माई चोइस सेगमेन्ट तर्फ लागौ। माई चोइस हाम्रो तेस्रो सेगमेन्ट रहेको छ र आज माई चोइसमा ल्याएको छु गीत एक देव लिम्बुको आवाजमा गुमसुम।
1: माई चोइस

0: Other friends, now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 मरेको छ टुक्राएर मेरो माया by Melina Rai. Number 9 मरेको छ मखमली by the Hulaki Band. Number 8 मरेको छ Salala Karnali by Pramod Kharel. Number 7 मरेको छ चिसो चिसो झरी by Pratap Das and Rachana Rimal. Number 6 मरेको छ City बजाउँदै by Rahul Shrestha and Elina Chauhan. Number 5 मरेको छ आँखैमा लाउने मेरो गाजल by Smita Bohra and Sajan Shah. Number 4 मरेको छ इटरीको बजारमा by Anand Karki and Ganga Karel. Number 3 मरेको छ PRE by Beyond Bridges and Abu the Real Man. Number 2 मरेको छ KT4 Siu Maya Basu by Ashish Abiral and Asmita Adhikari. ओके रिक्याप पनि हामीले गर्यौँ र पक्कै पनि अब हाम्रो डेस्टिनेसन नम्बर 1 तर्फ लाग्नुपर्ने बेला भइसकेको छ र नम्बर 1 को पालो भइसकेको छ. नम्बर 1 मा यो विक रहेको छ एलिना चौहानको आवाज र गीत चकमा. लिरिक्स एन्ड म्युजिक रहेको छ मनिष श्रेष्ठको. अरेन्ज मिक्स मास्टर गरेका छन् रिकेश गुरुङले. चकमा गीत सुन्छौँ नम्बर 1 को सङ र यो गीत इन्जोय गर्नुहोला. समय धेरै कम छ हामीसँग, समय अब बिदा माग्ने पनि भइसकेको छ र कार्यक्रम कस्तो लाग्यो सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला. फेसबुक पेज रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. हामीलाई यही नामबाट तपाईँले इन्स्टाग्राम र त्यस्तै टिकटकमा पनि भेट्न सक्नुहुन्छ. यति भन्दै आजको लागि म निजल पनि बिदा भए. नमस्कार, टेक केयर, बाई बाई. सुन्दै गर्नुहोला किप्स एफएम 98.3 योर कम्पेनियन.
2: किप्स मोस्ट वान्टेड नम्बर 1.

0: life-changing quotes. मर्नु फेरि जन्मनु हो यो भनाई हो शहीद शुक्रराज शास्त्रीको.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा.
3: क्लासिक हिन्दी पप टाइम
4: चलने लगी है हवाएं सागर भी लहराए.
3: क्लासिक हिन्दी पप टाइम एट किप्स एफएम 98.3.

0: यो हो किप्स 98.3 FM तपाई सँगको सहयात्रा
1: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-3512-34-44
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: बाबु पानीको बिल तिरिदे
9: ल तिरिदे
10: बाबु बत्तीको बिल तिरिदे आज
9: ल ल तिरिदे
8: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
9: ल त्यो पनि तिरिदे
8: तर सबै कुरा यति छिटै कसरी तिरिस
9: किनकि मसँग हाम्रो पात्र छ
10: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
9: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

चिलाउने कहलो जुवा काला काटे बनको पानीको प्यास मेटाइदिने कोही भएन मनको माउरी घुम्छ फुलको रसमा माया घुम्छ आकाशमा केटा भन्दा केटी धेरै पूर्व जाने।

चिलाउने कहलो जुवा काला काटे बनको पानीको प्यास मेटाइदिने कोही भएन मनको माउरी घुम्छ फुलको रसमा माया घुम्छ आकाशमा केटा भन्दा केटी धेरै पूर्व जा

केको सुठो केको सुठो अदुवाको सुठो, भोलि आउने दुलेनीले खान्नी पोइको जुठो, पोइको जुठो नखानाले मर्ने गरी कुटो, हस्पिटलमा लिएर गएको भन्छी।

गैनी ठारो बाख्रो ब्याउने भैँसी काट्ने खोला, राङो मर्यो आफ्नै पिरले कसो गर्ने होला, गोठमा बाँध्या थारो गाईले पहिलो जान्छु भनी, गाई बेचेर गोठ छोडेर विदेश जान्छु।

0: life-changing quotes. मौकाले तपाईको ढोका अवश्य ढकढक्याउने छ, तर पहिले ढोका त बनाउनुहोस्।
1: किप्स 98.3 एफएम मा गजल संसार।
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार।
2: गम का खजाना तेरा भी है मेरा भी।
0: हर एक शनिवार बिल्कुल 10 बजे
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Amilai Sunnuhos, www.keepsfm.com marfat. Just tune in, Radio Naya Generation Co.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888।
12: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 megahertz. Never miss out.

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 2 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Hollywood Golden Hits.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: Best romantic Hindi song. Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.
9: Pure ek ghanta, tinota movies ka super hit geetharu.
10: 3 in 1.
11: Every Saturday, 9 a.m. and Thursday, 6 p.m.
12: This is
13: KIPS 98.3 FM, your companion.
11: All your golden hits.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
2: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत
2: एन्ड थर्सडे 9 p.m. only on Kips FM 98.3 MHz never miss out being trendy.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.

life-changing quotes. सफल बन्नु छ भने मौकाको पर्खाइमा नबस्नुहोस्, मौकाको सृजना गर्नुहोस्। यो भनाई हो मोहम्मद

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तो रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भयो बोलादै के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
11: Every Monday 5 p.m. and Friday 8 p.m.
12: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

0: Introducing Wi-Fi 6 with Subisu Suraksha.
1: Wi-Fi 6 sanga paunuhos high speed ra stable internet.
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-3888 98-12-35-888
4: You can dance
5: You can sing All you gotta do is
6: Just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: Kehi Naulo
10: Rochak
9: Ani Achamma Lagne Tathyaharu
11: KIPS 98.3 FM Ma Karyakram Radio Ma Rochak Radio Ma Rochak
10: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
12: योर होम किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
13: बिङ बिङ बम डम मिक्स मैच एट 98.3

life-changing quotes. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ. यो भनाई हो अब्राहम लिंकन को.

0: Presque sa ta bene palvari so da hazard van da body hotspot for my friends and it come at alin hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 4 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 MHz presents Keeps

नमस्कार श्रोतावृन्द, स्वागत छ कार्यक्रम किप्स अनप्लग्डमा। यहाँ अहिले ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। तपाईँको साथमा छु म युक्ता। हामीलाई तपाईँले सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड हाम्रो अनलाइन एड्रेस www.kipsfm.com। साथमा हाम्रो पात्रो एपबाट पनि किप्स एफएम सर्च गरेर हामीलाई यहाँले लाइभ सुन्न सक्नुहुन्छ। मित्र, हाम्रा सम्पूर्ण सङ्गीत प्रेमी साथीहरूले यस कार्यक्रममा सुन्न सक्नुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डका अनप्लग्ड गीतहरू। हजुर, अबको एक घन्टासम्म सुनेर यहाँले रमाउन सक्नुहुन्छ गायक गायिका वा ब्यान्डहरूको चोइसको विभिन्न अनप्लग्ड सङ्ग्सहरू उहाँहरूकै आवाजमा। त्यसैले हामीलाई एक घन्टासम्म साथ दिनुहोला। अलराइट, सो मित्र, आजको कार्यक्रममा पहिलो सिङ्गर हुनुहुन्छ निकिता थापा। हजुर, उहाँको सुमधुर स्वरमा उहाँकै चोइसको अनप्लग गीतहरू अब भने हामी सुन्नेछौँ। सुनेर यहाँ इन्जोय गर्नुहोला। म युक्ता चाहिँ फेरि पनि कार्यक्रम किप्स अनप्लग्डमा आउने नै छु।

0: Uh-uh. Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz. Your companion. Just tune in.
1: Nepali Pop Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 9851178 5117039 98 5117039
5: Stay connected with your favorite station, KIPPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPPS FM 98.3 MHz and hit that follow button today.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
5: just tune in.
0: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: लिसन टु योर फेभरेट क्लासिक इंग्लिश सॉन्ग्स ओन्ली on English retro numbers. English retro numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
16: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
17: Yoho Gibbs FM 98.3 MHz.
1: FM 98.3 MHz presents

अलराइट, ब्रेक पछि म युक्ता तपाईँलाई पुनः स्वागत गर्दैछु कार्यक्रम किप्स अनप्लग्डमा। तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द स्टेशन द्याट अलवेज किप्स यू कूल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। हामीलाई सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि यहाँले हामीलाई सुन्न सक्नुहुन्छ। र हामीलाई फलो गर्नुहोला हाम्रो इन्स्टाग्राम पेजमा र लाइक गर्नुहोला हाम्रो फेसबुक पेजमा पनि। यस कार्यक्रममा यहाँले अहिले इन्जोय गर्दै हुनुहुन्छ विभिन्न आर्टिस्ट ब्यान्ड्सहरूका अनप्लग्ड सङ्ग्सहरू, जुन चाहिँ रहनेछ उहाँहरूकै चोइसको। अहिले भने फेरि पनि हामी अनप्लग्ड सङ्ग्स नै सुन्नेछौँ। अहिले चाहिँ हामी सुन्नेछौँ गायक सुशान्त साक्यको आवाजमा विभिन्न अनप्लग्ड सङ्ग्सहरू। यहाँहरू सुनेर इन्जोय गर्नुहोला।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Kips FM 98.3 presents Pop Hour
4: मुझे कैसे पता न चला कि तू मैनू प्यार
3: Every Friday 12 p.m.

गीत सेकेन्ड ब्रेक पछि यहाँलाई पुनः स्वागत गर्दैछु म युक्ता कार्यक्रम किप्स अनप्लग्ड मा स्टेशन तपाईँ अहिले ट्युन इन गर्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो अफ न्यू जेनरेशन द स्टेशन द्याट किप्स यु कुल किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड हामीलाई वर्ल्ड वाइड सुन्दै हुनुहुन्छ हाम्रो वेबसाइट www.kipsfm.com वा एप हाम्रो पात्रबाट पनि यहाँले हामीलाई सुन्न सक्नुहुन्छ लाइभ ओके सो कार्यक्रम किप्स अनप्लग्डमा यहाँले सुन्दै हुनुहुन्छ पपुलर सिङ्गर्स र ब्यान्डहरूका डिफरेन्ट अनप्लग गीतहरू सो किप्स अनप्लग्ड यो साङ्गीतिक कार्यक्रमलाई अब म अगाडि बढाउन चाहन्छु सो हाम्रो नेक्स्ट सिङ्गर हुनुहुन्छ बाबा पाखरिन हजुर उहाँको आवाजमा हामी सुन्नेछौँ डिफरेन्ट मेलोडिक अनप्लग्ड सङ्ग्सहरू सुनेर इन्जोय गर्नुहोला म युक्ता फेरि पनि कार्यक्रम किप्स अनप्लग्डमा आउने नै छु

0: के हामीले इन्जोय गर्यौँ भर्खरै लवली अनप्लग्ड सङ्ग्स बाई बाबा पाखरेन. सो अब चाहिँ हामी किप्स अनप्लग्ड कार्यक्रमको अन्तिम चरणमा आइपुगेको छौँ. यहाँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? मलाई आशा छ राम्रो लाग्यो होला. यहाँले हामीलाई आफ्नो फिडब्याक्स कमेन्ट्स लेखेर पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेज facebook.com/kipsfmमा. साथमा पेजलाई लाइक पनि गर्नुहोला र हाम्रो इन्स्टाग्राम पेजलाई पनि फलो गर्नुहोला. अलराइट साथीहरू, अब मेरो पनि बिदा माग्ने बेला आइसकेको छ. तर मित्र, यदि तपाईँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ वा तपाईँको पनि ब्यान्ड छ र यस कार्यक्रममा यहाँले पनि आफ्नो अनप्लग्ड सङ्ग्सहरू यसरी नै गाएर सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हाम्रो फेसबुक पेज मार्फत. अलराइट, यति भन्दै अब म युक्ता पनि यहाँसँग बिदा माग्न चाहन्छु. सो अब चाहिँ कार्यक्रम किप्स अनप्लग्डलाई पनि म ऱ्यापअप गर्दैछु. सो नमस्कार मित्र, बाई बाई.
1: Life-changing quotes. पैसा दुईधारे तरवार हो, जसले भए पनि नभए पनि मानिसलाई चोट दिइरहन्छ. यो भनाइ हो कवि शिरोमणि लेखनाथ पौड्यालको. नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: 하셔야 내부세 정미다.
1: 수태야 6:30-7:00 PM. Station KIPS FM 98.3 MHz.

न्याउलीमा चरी कठै बरे मन्दिरे माथि सुने गजल कठैमा बरे लुङ्गाज ए तानैको धागो केलाउ भन्दा नौतु नै माया खेलाउ भन्दा सम्बन्ध साइनो पर्ने हो कि सिरेमा चट्याङ झर्ने हो कि।

0: Azure Computer UPS has no more backup time as before. Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 512 35 444
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: फुलको डाले डालेमा तिम्रो रूपको लाले
10: नेपाली चलचित्रका सदाबहार गीतहरु
11: मेरो निन्द्रा भोको तिर्खा रात रदिनको किन
10: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Only on Kips FM 98.3.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
3: Hollywood Times, every day, 11 to 12 p.m.

0: Internetko Matalin Hoss.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: Pure ek ghanta tinota movies ka super hit geet haru.
3: 3 in 1.
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
6: भञ्जाङ चौतारी
5: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
7: तपाई सुन्दै हुनुहुन्छ
8: के
7: ई
8: पी
7: एस
9: Kips 98.3 FM, your companion.
10: Naya Nepali Git Sangeet.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 6 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Just move your feet. Just move your feet. Enjoy the dance beat.

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: तपाईं सुन्दै हुनुहुन्छ
2: के
1: ई
2: बी
3: एस Kips 98.3 FM, your companion.
4: Just move your feet. Enjoy the dance beat.

0: Keeps 98.3 FM.
1: Keeps FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनु प्यार.
1: Every Friday 12 PM.
3: आफरी उसने जाना की तारीफ मुमकिन नहीं.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
7: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
8: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 9851170939
11: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
12: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
11: किन एएसी लाइट ब्रिक नै
12: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
11: वाह मैले खोजेको जस्तो रहेछ
12: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
14: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
16: Babu, pani ko bill tiri de lo.
17: La, tiri de.
18: Babu, batti ko bill tiri de aaja.
17: La, la, tiri de.
16: Dada, internet ko pani last dino hai aaja.
17: La. त्यो पनि तिर्दे
16: तर सबै कुरा यति छिटै कसरी तिरिस
17: किनकि मसँग हाम्रो पात्र छ
18: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
17: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
19: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
21: Stay connected with your favorite station Keeps FM 98.3 megahertz
5: Join our community on Facebook for the latest updates and all the music you love
21: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 megahertz and hit that follow button today
14: Bali Pop Flashback
8: Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
22: Mai mara saajha
0: is History of Rock.
2: Monday, 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
22: This is
23: Keeps 98.3 FM, your companion.
24: Just move your feet. Enjoy the dance beat.

0: Life-Changing Quotes。शान्ति मुस्कानबाट सुरु हुन्छ। यो भनाई हो मदर टेरेसाको।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि।
9: थप जानकारी तथा बुकिङका लागि
10: 01-42-3888 98-12-35-888।
11: पुरै एक घन्टा तीनवटा मुभीज का सुपर हिट गीतहरू।
12: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: Давай сүндегінінса, Kips FM 98.3 MHz, your companion.
1: Kips, Dime Check.
2: अहिले बेलुकीको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: Beauty, health, and lifestyle. Hello, namaskar, saathiharu. Kasto hunuhuncha? Aasha cha yaharu sanchai hunuhuncha hola. यहाँहरूलाई कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, जसलाई तपाईँले संसारभरि सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस www.kipsfm.com/ वा एप हाम्रो पात्रोबाट. म हु होस्ट आरजे युक्ता. यस कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म यहाँहरूलाई ब्युटी हेल्थ वा लाइफ स्टाइल रिलेटेड केही टिप्सहरू दिने गर्दछु वा यही टपिक सम्बन्धी केही जानकारीहरू दिने गर्दछु. ओके श्रोता मित्र, आजको यो कार्यक्रममा म यहाँहरूलाई भन्नेछु ड्यान्ड्रफको लागि केही होम रेमेडिज. साथीहरू, ड्यान्ड्रफ वा चाया एउटा सामान्य समस्या हो. यो एउटा सिरियस प्रब्लम त होइन, तर ड्यान्ड्रफ हटाउन गाह्रो हुन सक्छ. आज मसँग केही इफेक्टिभ होम रेमेडिजहरू छन् जसले गर्दा ड्यान्ड्रफ तपाईँले घटाउन वा कन्ट्रोलमा ल्याउन सक्नुहुन्छ. घरमै केही सामानहरू जुटाएर तपाईँले आफ्नो ड्यान्ड्रफको ट्रिटमेन्ट गर्न सक्नुहुन्छ. ड्यान्ड्रफको के होम रेमेडिजहरू छ म यहाँलाई भन्ने नै छु. अहिलेको लागि भने हामी पहिला एउटा गीत सुनौँ. सो पहिला गीत आजको लागि छ घर से निकलते ही. यो गीत चाहिँ मुभी पापा कहते हैबाट रहेको छ. यस गीतको सिङ्गर हुनुहुन्छ उदित नारायण, लिरिसिस्ट जावेद अख्तर हुनुहुन्छ भने म्युजिक डाइरेक्टर हुनुहुन्छ राजेश रोशन.

हजुर साथी, हामीले भर्खरै एउटा मिठो गीत सुनिसक्यौँ, घर से निकलते ही मुभी पापा कहते हैं बाट। ओके, सो आजको यो कार्यक्रम ग्लो एन्ड लवली ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म यहाँलाई भन्दैछु डेन्ड्रफको लागि केही होम रेमेडिज। ओके, सो सबभन्दा फर्स्ट होम रेमेडी रहेको छ टी ट्री ओयल। डेन्ड्रफ ट्रिट गर्न टी ट्री ओयल इफेक्टिभ हुन्छ। यसमा एन्टिमाइक्रोबियल र एन्टी इन्फ्लेमेटरी प्रपर्टिज हुन्छ जसले डेन्ड्रफ सफा गर्छ। यसलाई कसरी प्रयोग गर्ने त म यहाँलाई भन्छु। टी ट्री ओयलको 2-3 थोपा तपाईँको रेगुलर हेयर ओयलमा एड गर्नुहोला अनि यो ओयल आफ्नो टाउकोमा मसाज गर्नुहोला। 1 घन्टा पछि कपाल राम्ररी स्याम्पूले पखाल्नुहोला। हप्ताको 2 चोटि यस्तो गर्यो भने डेन्ड्रफ धेरै कम हुन जान्छ। ओके, सो यो एउटा पहिलो उपाय डेन्ड्रफ घटाउने मैले यहाँलाई भनिसके। सो अब फेरि पनि पालो भएको छ अर्को एउटा गीत सुन्ने। अब चाहिँ हामी सुन्नेछौ गीत जहिलेसम्म संसारमा। यो गीत चाहिँ मिलन नेवारको आवाजमा रहेको छ। यसमा लिरिक्स र म्युजिक रहेको छ विजय कटेलको। अरेन्जर हुनुहुन्छ गोपाल र शैली। मिक्सिङ गर्नुभएको छ श्याम श्वेत र शैलीले भने मास्टरिङ गर्नुभएको छ महेश्वर मान राज भण्डारीले।

हजुर साथीहरू, हामीले भर्खरै सुन्यौ मिलन नेवारको आवाजमा जहिलेसम्म संसारमा। सो आजको यो कार्यक्रममा म यहाँलाई भन्दैछु ड्यान्ड्रफ हटाउनको लागि केही होम रेमेडिज। सो पहिलो रेमेडिज मैले भनिसके, सो अब दोस्रो रेमेडी ड्यान्ड्रफको लागि के छ त, नरिवलको तेल र कागती। साथीहरू, नरिवलको तेल र कागतीको मिश्रणले कपाल टुक्रिने पनि कम गर्छ र हेयर ग्रोथ मा पनि कपाल बढ्ने पनि प्रमोट गर्छ। र साथीहरू, ड्यान्ड्रफ त यसले घटाउने नै भयो। नरिवलको तेलमा एक चिया चम्चा कागतीको झोल मिसाउनुहोला। यो मिश्रणलाई तपाईँले आफ्नो टाउको स्क्याल्पमा फिङ्गर टिप्सले मसाज गर्नुहोस्। करिब 20 मिनट पछि तपाईँको कपाललाई एउटा माइल्ड स्याम्पूले पखाल्नुहोला। ओके, सो यो ड्यान्ड्रफ कटाउने मैले यहाँलाई दोस्रो तरिका पनि भनिसके। अब फेरि पनि हामी अर्को एउटा गीत नै सुनेछौँ। अब चाहिँ गीत रहेको छ मोहब्बत हो न जाए, गीत रहेको छ मुभी कसुरबाट। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ कुमार सानु र अल्का याग्निक। म्युजिक नदिम श्रवणको छ भने लिरिक्स यसमा रहेको छ समीरको। यो गीत म यहाँको लागि राख्दैछु र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेकपछि म फेरि पनि आउनेछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा यहाँहरूको लागि ड्यान्ड्रफ कटाउने केही टिप्सहरू दिनेछु र साथमा हिन्दी र नेपाली सुपरहिट गीतहरू पनि बजाउने नै छु। सुनाइरहनु होला।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 MHz. Just tune in.
2: Beauty, health, and lifestyle. हजुर श्रोता मित्र फेरि पनि स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा. यस कार्यक्रममा म आज यहाँहरूलाई भन्दैछु डन्ड्रफ हटाउने केही होम रेमेडिजहरू. तपाईँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 द रेडियो स्टेशन इन टाउन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. र म हुँ यहाँकै होस्ट आरजे युक्ता. डन्ड्रफलाई घटाउने म यहाँको लागि अर्को एउटा टिप नै भन्न जाँदैछु. अर्को टिप रहेको छ दही र कागती. साथीहरू, यो मिश्रणले डन्ड्रफ त हटाउँछ नै, साथमा यसले झुर्र परेको कपाललाई पनि स्मुथ बनाउँछ. एक कप दहीमा एउटा कागती निचार्नुहोस् र अब यो मिश्रणलाई पुरा टाउकोमा राख्नुहोला. तपाईँको स्क्याल्पदेखि टुप्पोसम्म यो मिश्रणलाई लगाउनुहोस्. करिब एक घन्टापछि कपाल पखाल्नुहोस् एउटा माइल्ड स्याम्पू युज गरेर. यसरी यो मिश्रणलाई तपाईँले हप्ताको एकचोटि लगाउनुहोला, डान्ड्रफ तपाईँको घटेर जान्छ. ओके, सो अर्को एउटा टिप मैले दिइसकेँ यहाँहरूलाई डान्ड्रफ घटाउने होम रेमेडी. अब चाहिँ फेरि पनि हामी गीत नै सुनौ है त साथीहरू. गीत चाहिँ अब मसँग रहेको छ आँखाभरि नाच्छौ. यो गीत चाहिँ प्रणव तिमल सिन्हा फिचरिङ द 59 को

ओके साथीहरु, हामीले एउटा गीत सुनिसक्यौं र अब चाहिँ फेरि पनि यहाँहरूलाई अर्को एउटा टिप मैले दिने पालो भइसकेको छ। सो डैंड्रफलाई तपाईले कसरी हटाउन सक्छ, अर्को एउटा होम रेमेडी रहेको छ, मेथी र कागती। साथीहरु, मेथी र कागतीको मिश्रण पनि डैंड्रफ हटाउन इफेक्टिभ हुन्छ। एक चम्चा मेथी एक रात भिजाउनुहोस्। अब यसको स्मूथ पेस्ट बनाउनुहोस् र यसमा दुई तीन थोपा कागती मिसाउनुहोस्। अब यो मिश्रणलाई स्क्याल्पमा लगाउनुहोस्। 30 मिनट पछाडि कपाल एउटा माइल्ड स्याम्पूले पखाल्नुहोला। यस्तो तपाईँले हप्ताको एकचोटि गर्नुभयो भने पनि डैंड्रफ धेरै नै घट्दै जानेछ। अल राइट, सो यो अर्को एउटा होम रेमेडी पछि म फेरि पनि यहाँहरूलाई गीत नै सुनाउन चाहन्छु। अब चाहिँ गीतको बोल रहेको छ ओ जाने जाना। यो गीत चाहिँ मुभी मधोशीबाट रहेको छ। यसको सिङ्गर्सहरू हुनुहुन्छ साधना सरगम र उदित नारायण। लिरिसिस्ट यस गीतको हुनुहुन्छ शकील आजमी। म्युजिक डाइरेक्टर हुनुहुन्छ रूप कुमार।

ओके साथीहरू, हामीले एउटा हिन्दी गीत हामी सुनिसक्यौँ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा। यस कार्यक्रममा म यहाँहरूलाई भन्दैछु डैंड्रफलाई हटाउने केही होम रेमेडीज। सो अब अर्को एउटा होम रेमेडीतिर नै म लाग्न चाहन्छु। अर्को होम रेमेडी रहेको छ एप्पल साइडर भेनेगर। साथीहरू, एप्पल साइडर भेनेगरमा एन्टीफङ्गल र एन्टीब्याक्टेरियल प्रपर्टिज हुन्छ जसले डैंड्रफ कजिङ एलिमेन्ट्स ट्रिट गर्छ। यसलाई कसरी लगाउने त म यहाँलाई भन्छु। पानी र एप्पल साइडर भेनेगर उत्तिकै मात्रामा मिसाउनुहोस्। यो मिश्रणलाई टाउकोमा लगाउनुहोस् र 15 मिनट पछि कपाल एउटा माइल्ड स्याम्पूले पखाल्नुहोस्। यस्तो गर्यो भने पनि तपाईँको डैंड्रफ बिस्तारै घट्दै जानेछ। अल राइट, सो यो एउटा होम रेमेडी मैले यहाँलाई दिइसकेँ। अब फेरि पनि हामी अर्को एउटा गीत नै सुन्नेछौँ। अब त्यो गीतको बोल रहेको छ माया। यो गीत चाहिँ रहेको छ द अग्ली स्पैंडको। र साथीहरू, यो गीतपछि पालो हुनेछ हाम्रो दोस्रो ब्रेकको। दोस्रो र अन्तिम ब्रेक पनि रहनेछ यो। र ब्रेकपछि म फेरि पनि आउनेछु यहाँलाई डैंड्रफ हटाउने होम रेमेडिज दिनको लागि र मिठो मिठो गीतहरू पनि सुनाउनको लागि। सुन्दै रहनुहोला किप्स एफएमलाई।

0: बग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: क्लासिक हिंदी पॉप टाइम
4: चलने लगी है हवाएं सागर भी लहराए
1: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: Keep 98.3 FM, your companion.
0: Beauty, health and lifestyle. Alright, साथी रुब्रेक पछि म युक्ता फेरि पनि हाजिर भइसकेँ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा. आजको यो कार्यक्रममा म यहाँलाई भन्दैछु डैंड्रफ हटाउने केही होम रेमेडीजहरू. तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो अफ न्यू जेनेरेशन, द स्टेशन दैट किप्स यू कूल, किप्स यू अलाइव एन्ड किप्स यू इन्टरटेन्ड. अनलाइन तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो एड्रेस किप्स एफएम .com/ वा सुन्न सक्नुहुन्छ एप हाम्रो पात्रोबाट पनि. ओके, सो साथीहरू, डैंड्रफ हटाउनको लागि म अर्को एउटा टिप भन्न जाँदैछु र त्यो हो ओलिभ ऑयल. ओलिभ ऑयलले कपाललाई मोइस्चराइज गर्छ, यसले स्क्याल्प इरिटेसन र डैंड्रफ पनि हटाउँछ. ओलिभ ऑयलले टाउकोमा राम्ररी मसाज गर्नुहोला. हप्ताको 3 चोटि तपाईँले ओलिभ ऑयलबाट टाउको मसाज गर्नुभयो भने डैंड्रफ कम हुँदै जानेछ. अलराइट, सो ओलिभ ऑयलले पनि डैंड्रफ हटाउँछ. यो एउटा टिप पछि अब म यहाँहरूलाई फेरि एउटा गीत नै सुनाउनेछु. अब चाहिँ मसँग गीत रहेको छ कोही फरियाद. यो गीत चाहिँ मुभी तुम बिनबाट रहेको छ. यो गीतको सिङ्गर हुनुहुन्छ जगजीत सिंह.

हजुर साथीहरू, भर्खर हामीले सुन्यौं गीत कोही फरियाद मुभी तुम्बिनबाट। अब चाहिँ फेरि पनि म यहाँलाई भन्न जाँदैछु डैंड्रफ हटाउने एउटा होम रेमेडी। ओके, सो त्यो रहेको छ अदुवाको जुस वा अदुवाको रस। अदुवाको जुसले डैंड्रफ त हटाउँछ नै, साथमा यसले हेयर ग्रोथ प्रमोट गर्छ र हेयर फल कन्ट्रोल पनि गर्छ। एक टीस्पून अदुवाको रस तिलको तेलमा मिसाउनुहोस्। यस मिश्रणलाई हल्का तताउनुहोस् र यो तपाईँको स्क्याल्पमा मसाज गर्नुहोस्। अनि आधा घण्टापछि स्याम्पूले कपाल पखाल्नुहोस्। यस्तो गर्यो भने पनि तपाईँको डैंड्रफ हट्नेछ। ओके, सो यो अर्को एउटा टिप मैले यहाँलाई भनिसके। सो अब फेरि पनि गीत सुन्ने पालो भइसकेको छ। अब चाहिँ गीत मसँग रहेको छ सबिन राईको आवाजमा र गीतको बोल रहेको छ सुन्दरताको तिमी। ओके साथीहरू, यो गीत म यहाँहरूको लागि राख्दैछु। सुनौँ है त अब यो गीत।

ओके साथी भर्खरै हामीले सुनिसकेको गीत सुन्दरताको तिमी सबिन राईको आवाजमा यस कार्यक्रममा म यहाँलाई भन्दैछु डेन्ड्रफ हटाउने केही होम रेमेडिजहरू र अब फेरि पनि बेला भइसकेको छ अर्को एउटा रेमेडी भन्ने र अर्को रेमेडी छ प्याजको रस वा प्याजको जुस प्याजको रस हेयर ग्रोथ र डेन्ड्रफको लागि एकदमै राम्रो हुन्छ यसले कपाल पातलिँदै जाने र कपाल टुक्रिने समस्यालाई पनि हटाउँछ प्याजको रसलाई नरिवलको तेलसँग मिसाउनुहोस् र यसलाई तपाईँले आफ्नो टाउकोमा मसाज गर्नुहोस् 20 मिनट पछि एउटा माइल्ड स्याम्पूले पखाल्नुहोला यस्तो हप्ताको दुईचोटि गर्नुभयो भने डेन्ड्रफ कम हुँदै जानेछ ओके सो यो अर्को एउटा टिप जुन चाहिँ हाम्रो यो लास्ट टिप पनि हुनेछ अब चाहिँ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेको छौँ अब यो टिप सँगसँगै मेरो पनि बिदा माग्ने बेला भइसकेको छ तर साथीहरू म जान अगाडि यहाँहरूको लागि एउटा गीत राखेर जाँदैछु अब चाहिँ हामी सुन्नेछौँ गीत वो लम्हे वो बाते यो गीत चाहिँ मुभी जहरबाट रहेको छ सिङ्गर यस गीतको हुनुहुन्छ आतिफ असलम लिरिक्स यस गीतमा रहेको छ सैयद कादरीको सो यो गीत म अब यहाँहरूको लागि राख्दैछु कार्यक्रम कस्तो लाग्यो यहाँले हामीलाई लेखेर पठाउनु होला हाम्रो फेसबुक पेजमा फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/gipsfm ओके साथीहरू अब यो भन्दै यहाँहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै म युक्ता पनि यहाँहरूसँग बिदा माग्न चाहन्छु नमस्कार

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
7: On Keeps 98.3.
8: Fall at 98.3.
6: Chemical X.
8: Enjoy.

0: Yoho Kips FM 98.3 MHz.
1: Pulko dale dale ma timro rup ko lale.
2: Nepali chalchitra ka sada bahar git haru.
3: Mero nindra ho ka tirphara tar dina ko. Kina chore ko.
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. Only on Kips FM 98.3.
4: History of rock.
5: Monday 3 p.m. Only on Kips FM 98.3 MHz, your companion.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
11: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
10: किन एएसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तै रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
15: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
16: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
15: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
16: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
17: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-012-35-888
18: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your

0: Old batteries. Battery shop. New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.
1: Babu, pani ko bill tiri de lo.
2: La, tiri de.
3: Babu, batti ko bill tiri de aaja.
2: La la, tiri de.
1: Dada, internet ko pani last dino hai aaja.
2: La, tyo pani tiri de.
1: Tara sabai kura eti chite kasari tiris.
2: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
2: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ

0: भाषाया न्याय पुसे चौमेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएममा

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. Matra

0: टिप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
1: फुलको डाले डालेमा तिम्रो रूपको लाले
2: नेपाल चलचित्रका सदाबहार गीतहरू
3: मेरो निन्द्रो भोकल तिर्खा रात र दिनको किन छोरे
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
4: KIPS FM 98.3 megahertz. Your companion.
5: Chemical X.
6: On KIPS 98.3.
7: Bomb. At 98.2.
5: Chemical X.
6: Enjoy.
5: X.

0: तपाईँ परिवर्तन भएको देख्दा साह्रै खुसी लाग्यो फुर्सान। तपाईँको अझै राम्रो भएको सुन्न पाऊ। यदि म पनि खुसी भएको सुन्न चाहनुहुन्छ भने प्लिज मदेखि टाढै रहन है फुर्सान।
1: This is fun.
2: Ladies and gentlemen, let's put our hands together for
3: knowledge. Sip 98.3 FM. Your companion.

0: this romantic Hindi song. This romantic Hindi song. This romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: Keeps FM 98.3 MHz Your companion
4: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-32-35-888।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस् वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
15: भइगो नि जाउ छोडेर जानेलाई, भइगो नि जाउ तर्केर जाने।
4: KIPS Unplugged.
15: लस्तो मोडमा ल्याही
11: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनु होला। हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स 98.3 एफएम मा सुन्दै हुनुहुन्छ गजल संसार

0: 530-2678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
2: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
1: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-12-35-888
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
2: हरेक शनिबार मध्याह बाह्र बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे
3: KIPS 98.3 FM, your companion. KIPS 98.3 FM मा सुन्दै हुनुहुन्छ गजल संसार।

0: Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz, your companion. Just tune in.
1: Nepali Pop Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
2: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: Listening to Keeps FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।